0: جو بھی ابھی میں نے آپ کو خبر دی کہ سنگاپور میں کسی نے کسی کے بچے کو صرف ہاتھ لگایا ہے سر پر ہاتھ پھیرا ہے اور اس نے لڑائی شروع کر دی بیچارہ بزرگ ہسپتال پہنچ گیا اور امیر علی رانا کہتے ہیں کہ پروین جی the world has changed towards showing paternal love to small children the parents automatically assume that the child is abused that is why never show any effect any affection to anyone stay safe actually وہ سمجھتے ہیں امیر علی رانا کہ آپ کا بچے میں جو شوق ہے وہ ایک پیڈوفائل کا ہے people just assume کہ یہ صرف ایک ایسا آدمی کر سکتا ہے جو حملہ کرنا چاہے کرشن سروے ہیں لائن پر جی کرشن سروے گڈ مارننگ
1: کبھی بھی نہیں کوئی بھی نہیں تھا پروین جی اس کے ہاتھ میں
0: رائٹ کس کے ہاتھ میں
1: کوئی بھی نہیں کبھی بھی نہیں اس میں ہاتھ میں تھا صرف آر ایس ایس کے جو مہاراشٹر کے لوگ تھے نا وہی فیور میں سے ایک اچھا ہوا مسلمانوں کو نکال دیا ادروائز کانگریس تو کبھی ہوئی نہیں
0: بالکل بالکل بالکل پارٹیشن کے حق میں
1: یہ سچی بات ہے پروین جی
0: رائٹ رائٹ
1: جی
0: تھینک یو اور کرشن سروے آپ دیکھ آئی مین سنتے جانا پروگرام کیونکہ آپ کی رائے بھی چاہیے
1: اوکے تھینک یو
0: اچھا آگے تو سمن میں نے ایک چھوٹی سی بات بھی کرنی ہے اس سے پہلے کہ باقیوں کے میسیجز بنچ کہ آپ ہیں لیڈر آپ ہیں ینگ فورٹیز میں ہیں آپ کیسے پبلک کے سامنے آتے ہیں بہت ضروری ہے کہ ایک ڈیکورم ہو کہ آپ تمیز کے ساتھ آئیں آپ پر سب کی نگاہیں ہیں کیونکہ آپ نیتا ہیں گئے دنوں کچھ ہوا ہے جس پر میں چاہتی ہوں کہ آپ بھی مجھے بتائیں آپ کیسے فیل کرتے ہیں اوکے ایم ایل وشوکرما دیر ور کیسز ورلڈ وائڈ وین سینئر سٹیزنز ٹچ اسمال گرلز گرل چائلڈ ود رونگ انٹینشن ایم ایل وشوکرما بالکل صحیح کہا آپ نے دے فور پبلک از لوزنگ کانفیڈینس ہاں کہ نا ہر بزرگ اچھا نہیں ہوتا یہ بات بالکل صحیح ہے ایم ایل وشوکرما اور چائلڈ ابیوز کے کتنے معاملات ہوئے ہیں شاید اسی وجہ سے یہ جو باپ ہے اوور ریئیکٹ کر گیا اور شبیر احمد السلام علیکم شہزادی صاحبہ سلامس ٹو آل بہت اچھے اور دا بیسٹ انویسٹمنٹ یو ول ایور میک از یور اون اینرجی اینڈ مائنڈ سیٹ ان یور اون اینرجی اینڈ مائنڈ سیٹ اور یہ کہا ہے بابی عثمان نے بہت شکریہ اب دیکھتے ہیں کہ کیا کہا ہے آئی ہیو ریویوڈ دا سی سی ٹی وی فوٹیج آف دا انسیڈنٹ سنگاپور یاسر نے لکھا ہے اٹ اپیئرز دیٹ دا فادر آف دا چائلڈ مے ہیو اوور ریئیکٹڈ آف کورس ایون آئی وڈ ہیو تھاٹ سو دا 73 ایئر اولڈ انڈیویجول واز رپورٹڈلی آفرنگ اے بلیسنگ ٹو دا چائلڈ اینڈ اکارڈنگ ٹو اویلیبل انفارمیشن ہی ڈز ناٹ ہیو اینی کوشچنیبل ہسٹری کسی جرم میں وہ انوالو نہیں ہوا سمے وہ جو آدمی ہے لوگوں نے اسے کہا کہ کیا فیل کرتے ہیں وہ کہتے ہیں پلیز میں تو اس وقت بات کرنے کی موڈ میں نہیں ہوں میں نہیں بات کر سکتا مجھے اکیلے چھوڑ دو وہ بیچارے کے ساتھ اتنا برا ہوا ہے اگر ہوتا پیڈو فائل تو کچھ اور ہی ہوتے حالات اس کے
2: جی مکیش اور لتا کا ابھی آپ نے بہت اچھا گانا سنایا اور آپ نے کل بھی بہت اچھے اچھے گانے سنائے میں نے پورا پروگرام سنا تھا پر بزی تھی اس لیے میں نے فون نہیں کیا آج میں ممبئی جا رہی ہوں تو آگے کا پروگرام میں راستے میں ہی سنوں گی میری فرینڈ کے پاس اور ممبئی جانے میں خالی پرابلم یہ ہے کہ بہت سے گھاٹ پڑتے ہیں تو سگنل چلا جاتا ہے بس وہی تو بیچ بیچ میں بند ہو جائے گا پر ٹھیک ہے جتنا سن پاؤں گی سن پاؤں گی
0: ہاؤ سویٹ منجلا وشوکرما سیف جرنی اور اپنی فرینڈ کے ساتھ خوب انجوائے کریں سب نے ان کی زندگی ایم ایل وشوکرما اور منجلا وشوکرما انہوں نے بہت اچھی طرح سے اپنی زندگی کو سیٹ کر لیا ہے یہاں بھی جب تک رہے کام کرتے رہے بہت دوست بنائے بڑے ملنسار لوگ ہیں سوشل بڑے ہیں تو وہاں بھی ان کے کتنے دوست ہیں پرانے ہیں ان کے ساتھ ہمیشہ ملتے جلتے رہتے ہیں
3: Kenya's premier Asian mix. With news from Kenya, Asia, and around the world, this is East FM News, presented by Mark Gitau.
4: The Kenya Health Summit has kicked off at KICC with President William Ruto already at the venue to officially open the two-day event. The summit brings together key stakeholders in the health sector to deliberate on priorities and strategies for strengthening healthcare delivery. Various health sector exhibitors are also showcasing their services and innovations at the summit.
5: This current year, we've been able to respond to rabies, we have responded to chikungunya, we have responded to cholera and anthrax. We have also been responding to mpox and measles outbreak that is currently ongoing at 463. We have Ebola outbreak in DRC. Kenya has not reported any case.
4: Kirinyaga woman representative Njeri Maina is accusing the NCIC of selective justice in handling cases of hate speech and incitement. Rigathi Gachagua earlier claims the Bishop Kefa Omaya-led commission only springs into action when opposition politicians are involved. Maina says the violence that rocked Homa Bay last weekend was unfortunate, questions why the DCI, National Police Service and NCIC have yet to take action against key political figures she alleges planned the chaos. Siaya Governor James Orengo has challenged President William Ruto to disclose the source of funds being distributed to groups and professionals visiting State House. Speaking during the unveiling of Ndindi Nyoro's People's Party of Kenya, Orengo accused the administration of state capture and urged greater accountability. He also invited Nyoro's party to work closely with the Linda Mwananchi team as opposition leaders seek to strengthen cooperation ahead of the 2027 general election.
6: You cannot be given that kind of money without being asked where you have gotten that money. We are in a position now without fear to ask President Ruto where he is getting all this money. It is your money. It's not his money. It is our money.
4: Political analyst Herman Manyora thinks that Kiharu Member of Parliament Ndindi Nyoro's entry into the opposition politics could serve two purposes ahead of next year's general elections. Manyora says Nyoro could be used by President William Ruto to split Mount Kenya votes amid a declining popularity of the ruling UDA party. He also says Nyoro's decision to join a political party could signal an attempt to avoid working directly with DCP leader Rigathi Gachagua.
7: He's preparing to go to a place like Linda Mwananchi and work with people like Sifuna. But you see, he fears refugee. So he cannot go openly. So if you are Irungu Kangata, you go to DCP, you are Ndindi Nyoro, you form your party.
4: Pedestrian fatalities declined by nearly 18% last month, according to the National Transport and Safety Authority Road Safety Status Report. The agency recorded 146 deaths, down from 178 during the same period in 2025. NTSA attributes the decline to intensified enforcement and compliance checks targeting road users who failed to use designated crossing points, including footbridges. The agency has urged pedestrians to use designated crossings, obey traffic signals, and prioritize safety to further reduce road deaths. That's the news update on East FM.
3: East FM, Kenya's premier Asian mix.
8: Bemisal Andaaz with Parveen Atom.
0: Awesome in Independence Day, Yome Azadi Bharat ka tha. Aur jagah jagah par, of course, some jashn manaya gaya, takareeb hui aur awam aayi. To ek takareeb hui, wahan pyar ka khula izhar ho raha tha. Samin agar kisi film mein hota, तो ये बड़े अच्छे नजारे होते मंजर द सीन वुड हैव बीन ग्रेट प्यार का इजहार हो रहा था लेकिन वतन के साथ नहीं एक दूसरे के साथ माशूका के साथ अब ये जो बने हैं लीडर इंडिपेंडेंस डे पर ये जो तमिलनाडु के समय यंग हैं बड़े होशियार हैं अदाकार बड़े कामयाब थे अब ये लीडर बने हैं चीफ मिनिस्टर वजीर आला बन गए हैं तो इन्होंने इस तकरीब में इस जश्न में पहली रो में पहली जो है रो उसमें किसको बिठाया हुआ था अपनी गर्लफ्रेंड को और उसका नाम सुप्रिया है वो एक्ट्रेस हैं बीवी भी है अभी तो मेरा ख्याल है तलाक भी नहीं समन हुई और तलाक की जो अर्जी है उसने वापस भी ले ली ये भी मैंने देखा है क्योंकि समय जब आप लीडर बनते हैं ना तो आपकी जाती जिंदगी पर निगाह पड़ती है ये मत कहें कि ये उनका प्राइवेट मैटर है क्योंकि आपको अवाम ने चुना है तो उनका फिर हक भी बनता है कि आप ऐसे बिहेव करें जैसे कि उनके वो चाहते हैं समवॉट ठीक है तो पहली रो में वो बैठी हुई हैं और विजय को सलूट कर रही हैं हम इन परचम को सलूट करें, उनको देखकर दोनों एक दूसरे से मुस्कुरा रहे हैं, दोनों सलूट कर रहे हैं, ऐसा लग रहा था जैसे एक दूसरे को सलूट कर रहे हैं। समझ, इस बिहेवियर को पब्लिक में इसकी तनकीद हो रही है कि प्यार के खुले इजहार की तनकीद है, कि वो एक्चुअली अपनी अपने प्यार को दिखा रहा था, ना कि परचम की तरफ देखकर परचम को सलूट कर रहा हो, ऐसा लग रहा था उमाशुका को कर रहा है। ये एक सरकारी इवेंट पर गर्लफ्रेंड को इतनी अहमियत देना, लोग कह रहे हैं कि ये गलत था। इट वॉज अ शेमफुल स्पेक्टिकल, स्टालिन ने कहा है कि ये प्रोप्राइटी, समझ कि अच्छा सलू आप बिहेव कैसे करते हैं अपनी पब्लिक में जिन्होंने आपको इस पद पर पहुंचाया है। तो कहते उन्होंने प्रोप्राइटी तो हवा में उड़ा दी थी वजीर आला ने। आपको क्या लगता है कि जब समीन आप पब्लिक फिगर बन जाए तो ऐसे बातें आपको जेब देती हैं कि नहीं? अब राहुल गांधी को पांचवीं रो में अगर बिठाया जा सकता है तो गर्लफ्रेंड पहली रो में, आई मीन एक इवेंट में, नेशनल इवेंट में राहुल गांधी पांचवें रो में बैठे हुए थे, वो भी इंडिपेंडेंस डे का ही था। लेकिन मैंने देखा है तमिलनाडु में तो, और साफ नजर आ रहा है इनका प्यार लगता है सच्चा है, हालांकि एक तरफ बीवी भी है। पर आपको क्या लगता है कि क्या होना चाहिए? पब्लिक की बहुत ज़्यादा एक्सपेक्टेशन होती है कि लीडर्स को अपने बिहेवियर पर नज़र रखनी चाहिए,